हाँ जी ग्रान उर्दिन को तस्वीर रेडियो अमन एफएम 88.4 बटाग्राम प्रोग्राम दे मुगे दीन औ दुनिया प्रोग्राम तस्वीर ये भी नतर 2 बजे पूरी पर रेडियो अमन एफएम 88.4 बटाग्राम बंदी और प्रोग्राम की तस्वीर मुगे 0309711889 मोबाइल टेलीफोन कॉल छे 85 83 बनी मुगे मैसेज ला लेगे छे रेडियो अमन न्यूज नेटवर्क बटाग्राम दा जिम दे फेसबुक पेज दे दी कमेंट पलारी हम तर दे सवाल तो पूछना कॉल छे जी मैसेज मुंग तकर दे जान जान अस्सलाम वालेकुम मुफ्ती साहब तासु सिंह आई मुंग ता दुआ ओ खाय तासु खोर ये मजी और बाद मैसेज कर दे मुफ्ती से मुंग ता परेशान है दी पर से दुआ ओ खाय जी वालेकुम सलाम डियर मेरा बनी चितास प्रोग्राम ता मैसेज को मुख्तलिफ दुआगा नी दी दे परेशान है और दी मुसीबत पोख के चक्र में दुआगा नी भी लिखी دا دعا لگا مختصر دا لا اله الا انت سبحانك اني كنت من الظالمين لا اله الا انت سبحانك اني كنت من الظالمين دا دعا چه دا کسرت سروائے انشاء الله العزیز امید دے چه اللہ رب عزت پا پریشانیانی او مصیبتونا ختم کی دی سر سر دا دعا مدا حسبی اللہ لا اله الا هو علیہ توکلت وهو رب العرش العظیم حسبی اللہ لا اله الا هو عليه توكلت وهو رب العرش العظيم دا دعا چې دومه ان شاء الله ډېر رواي امید دي چې الله رب عزت په دا پریشانی یعنی او مصیبتونه ختم کړي

हाँ जी ग्रहण वर्धन को तस्वरे रेडियो अमेरिका फिर मटर सी शरीर चार बटा ग्राम मैसेज कर दे चाहो इमात हक्कार मिलाऊशी दिरे पारा माता स वजीफा उखाए दो दिरे खबरी दीजिए यो इंसान चिकल नियत सफा की चीजें बादा कार को मा आउ दी के बजे धोखा न कोम फराड बनो कोम चसर बजरम जियाते न कोमा का प्रदेश कारी गलाब पके न कोमा का अखपल कारी धोखा कसबुन दाब पके न कोमा नुदासी कसला अल्लाह रब इज्जत कार डिर जरूर की थी ودر پکار کې الله رب عزت برکتومه اچي دي ادي سره سره والله خير الرازقين دا دعا چي دا دا اومګ دي الله قران كريم آیات چي دا اومګ کثرت سره بار بار ویرو سره ما الله رب عزت دي کارونو کې چي دي الله رب عزت یو برکتومه اچي دي الله رب عزت اسباب پیدا کوي دا سي اسباب چې هغه انسان په ذهن کې نه خو الله رب عزت هغه اسباب چي دي هغه پیدا کیند دا دعا چي دا کثرت سره کوي چي والله خير الرازقين

0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: ग्रानो औरिदुन को तसो आवाज आवरे द रेडियो अमन 88.4 बट ग्राम ओम सरी उसाई।
3: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम पकम खिच बस्तासो द हर न इलाज मरज इलाज डेर पर तसल्ली सरा कवलेशी यानी शुगर ब्लड प्रेशर खूनी और बादी बवासीर अरकुल निसा बे औलादी द नारीना जनाना पटे मसले दमला दर्द दमला परक और हडू की वह रौड़े दल दुनो रगुना बंदे दल द मेदे मसले फालज जड़े ویختغور زیدل یا پا مخ باندی ویخترا خطل نور یوش میر مسئلی در دیتولو مرزونو علاج پا درمان هومیوپیتک سنتر جیل مول بٹگرام کے دیر پا تسلی سرا کولیشی کچر تا ستاسو باشمان تا سکسم مسئلوی لکه در عمر سرسم نگر زیدل در خپو لاسونو کمزورتیا در سترگو مسئلی پا غوگونو درنیدل پا پوزکی غوحه کیدل یا نور سکمزورتیا وی نتاسو خپل ماشومان درمان هومیوپیتک سنتر جیل مول بٹگرام تا راوستلی شی درمان هومیوپیتک سنتر ټول هفته کلاوی چپکې د پېښور دوا مشهور هومیوپیتک ډاکټران موجود وی درمان هومیوپیتک سنتر تا ډاکټر نظام الدین جلال صاحب له پېښورا تشریف راوړي د هفته لومبۍ سلور ورځې پیر منگل بدھ جمعرات یعنی سلورما پنځمه شپږما او زیارت د سحر اتونه مازیګر سلور بجو پوری موجود وی دغه شان د هفته اخیری درې ورځې جمعه ہفتہ او اتوار د پیښور بل قابل ڈاکٹر ڈاکٹر نجم الحسن صاحب د سحر اتونا مازیګر تر سلور بجو پوری موجود وی د نور معلومات د پارا فدی نمبر رابطہ کولی شی 0331-47-48-317 0331-47-48-317 پتہ یاد ساتئ درمان ہومیوپیتھک سینٹر جیل موڑ بٹگرام।

0: पहले से दे।
1: ये है कमर चाय का पाकिस्तान।
2: दा चल कपसमा दे और कपागर दे वो हल ये कमर दे। कमर चाय द पाकिस्तान नंबर वन चाय, रंग बे मिसाला खंद ला जवाबा। कमर चाय द पाकिस्तान मशहूर चाय दा कुमच द पंजाब, सिंध, बलूचिस्तान, खैबर पख्तूनख्वा, आजाद कश्मीर और गिलगित बल्दिस्तान पहर कोर और पहर होटल के इस्तेमाली की।
3: नेमनी नेमनी दोस्त वजल वर्तमान हम द कमर चाय वही दी हो पलाला बई मनी सो दे लाची और द बाजार न बई द कमर चाय पजे नूर भी खुंद चेहरा पा महकड़ी भी
0: दाजल ब कमर चेहरा ओडम खुदा बराता चरत मिलाउशी
2: दा बताता पो बटाग्राम कुजबांडा मेरा बांडीगो चतर प्लेन ताकोट कर्ग और बना बाजारों ने लावा द बटाग्राम और अलाई पहर गट और उड़ू की जनरल स्टोर के मिलावेगी। पो बटाग्राम की द पीएसओ पंप सर नजदीक द सलीम एंड ब्रदर्स दुकान नहम अखस्तले शई द कमर चाय पाड़ा नूर मालूम पदी नंबर तरला सकवले शई 0320-9000-920 बल नंबर दे 0314-92-490-83।
4: जहाँ मीठी बोलियाँ बोली जाए
1: वहीं बनता है कमर चाय का खूबसूरत पाकिस्तान। कमर चाय
5: आसान रोजगार द पारा शॉर्ट कोर्सेज मेडिकल फील्ड के शॉर्ट कोर्सेज कबूल द पारा बा एतिमादा इदारा वर्टिस इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी बटाग्राम वकाला कोर्सेज इस द कबूलो बेहतरीन मौका हेल्थ टेक्नीशियन सर्जिकल टेक्नीशियन एनेस्थीसिया टेक्नीशियन लेबोरेटरी टेक्नीशियन फार्मेसी टेक्नीशियन कार्डियोलॉजी टेक्नीशियन एक्सरे टेक्नीशियन और फीमेल मेडिकल टेक्नीशियन अलकानो औजनको द पारा दाखिले शुरू दी दे सरसरा कैटेगरी बी फार्मेसी स्टोर लाइसेंस दबारा होम दाखिली शुरू दी वर्टिक्स कॉलेज बटाग्राम मेडिकल फैकल्टी द खैबर पख्तूनख्वाना इलाहाक शिविदा हेल्थ फाउंडेशन के पी के नहम रजिस्टर दा डी एच क्यू अस्पताल बटाग्राम के बाद क्लिनिकल ट्रेनिंग होम दर कवले की मजीद मालूम दबारा वर्टिक्स इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी बटाग्राम तशरीफ रावड़े मुफ्त याद सहते वर्टिक्स इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी बिलमुकाबिल अलफकीर शॉपिंग मॉल नज़्द पीएसओ पेट्रोल पंप बटाग्राम एमडी रहमुल्ला यूसुफ जई सिपसरा पदी नंबर हम राबित कौली शे 0997-310-240 मोबाइल नंबर दे 0347-955-43-27।
6: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम पकम की चिबस्तासो द हर न इलाज मरज इलाज डेर पतसल्ले सरा कवलेशी यानी शुगर ब्लड प्रेशर खूनी और बादी बवासीर अरकुल निसा बे औलादी दनारीना और जनाना और पटे मसले दमला दर्द दमला परक और हडू की वहर औड़े दल दुनो रगुना बंदे दल द मेदे मसले फालज जड़े विख्तगोर से दल या पमख बंदे विख्तरा खतल نور یوش میر مسئلے د ڈیٹولو مرضوں علاج پدرمان ہومیوپیتھک سینٹر جیل موڑ بٹاگرام کے ڈیر پتہ سلئی سرا قولی شی کچرتا ستاسو باشمان تا سکسم مسلوی لکد عمر سرسم نگر زیدل دخپو لاسنو کمزورتیا دسترگو مسئلے پا غگنو درنی دل پا پوزا کی غوہ کی دل یا نور سا کمزورتیا وی نتاسو خپل ماشومان درمان ہومیوپیتھک سینٹر جیل موڑ بٹاگرام تا راوستلے شی درمان ہومیوپیتھک سینٹر ٹول ہفتہ کھلا ہوئی چپکے دے پیہور دعا مشہور ہومیوپیتھک ڈاکٹران موجود ہوئی درمان ہومیوپیتھک سینٹر تا ڈاکٹر نظام الدین جلال سے پیہورا تشریف روڑی دا ہفتے ڈمبئی سالور رضی پیر منگل بدھ جمعرات یعنی سالورما پنجما شپگما او زیارت دا سحر اتونا مازیگر سالور بجو پوری موجود ہوئی داغشان دا ہفتے آخری درو رضی جمعہ ہفتہ او اتوار دا پیہور بل قابل ڈاکٹر نجم الحسن سے دا سحر اتونا مازیگر تر سلور بجو پوری موجود ہوئی دا نور معلومات دا پارا پدے نمبر رابطہ کولے شئی 0331-47-48-317 0331-47-48-317 پتہ یار ساتھ ہی درمان ہومیوپیتھک سینٹر جیل موڑ بٹاگرام
7: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې وړومبي تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معده جمله امراض، بلډ پریشر، شوګر، دما، ارکنسا، بواسیر، خونی بادی نواسیر، انزایټی، ټینشن، ډیپریشن، سټرس، د سرمنی مرزونه، د نارینو او زنانو پټ مرزونه، د ګردې کانې، د تریخی کانې یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتې لومبی تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسول شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوې نادرا دفتر سره نږدې ګټ مول میدان بټګرام. د رابطې شمیره ده 03114483800.